0: ٹریٹ کرنا ضروری رہتا ہے.
1: جی, تو آپ نے ذکر کیا کینسر کا, تو عموماً جیسی پروسٹیٹ گرنتھی بڑھتی ہے لوگ یہی مانتے ہیں کہ اب ان کو کینسر ہونا پکا ہے, آگے چل کے کینسر ہو جائے گا, تو یہ کہاں تک مت ہے, کہاں تک اس کے بارے میں تھوڑا کلیئر کریے کہ پروسٹیٹ کس طرح کی بیماری ہے اور کینسر کیا ہے.
0: رائٹ, سو ہر پروسٹیٹ کی گرنتھی بڑھنے سے کینسر ہوتا ہے, یہ غلط بات ہے اور یہ مت ہے. آج کل لوگ اتنی انفارمیشن کے کارن جب یہ سب چیزیں پڑھتے ہیں سنتے ہیں بہت گھبر جاتے ہیں. دوسری بات ہوئی کہ ریگولر ہیلتھ چیک اپ, بہت اچھی بات ہے
1: جی,
0: لیکن وہاں کہاں بھی رپورٹس میں پڑھ لے کہ پروسٹیٹ بڑھ گئی ہے لوگ ایک دم چنتت ہو جاتے ہیں
1: جی جی,
0: اور پھر ڈاکٹر گوگل کے پاس جا کے کافی انفارمیشن جمع کرتے ہیں. لیکن انفارمیشن ہونا مہتو کا ہے, لیکن اس کے کارن ان نیسری ٹینشن لانا ضروری نہیں ہے.
1: بالکل,
0: سو ہر پروسٹیٹ بڑھنے سے ان میں کینسر ہوگا یہ بات صحیح نہیں ہے
1: جی.
0: لیکن انلارجمنٹ آف پروسٹیٹ جو بینائن ہے نارملی, اس کے ساتھ میں کینسر بھی ہو سکتا ہے. سو اونلی تھنگ از ریگولر چیک اپ بائی این ایکسپرٹ, جس کے کارن اگر ایسی کوئی پرابلم ہوئی تو سمے سر ہم اسے ڈیٹیکٹ کر سکتے ہیں اور سمے سر اسے ہم ٹریٹ کر سکتے ہیں
1: جی.
0: لیکن پروسٹیٹ بڑی یا انلارج پروسٹیٹ ہوئی اس کا مطلب ابھی کینسر ہو جائے گا, یہ غلط بات ہے, اور ان نیسری اس کے بارے میں ٹینشن رکھنا وہ ٹھیک نہیں ہے.
1: بالکل, تو پروسٹیٹ بڑھا ہے اور کیا ہے اس کی لکشن, کیسے پتا چلے ایک مریض کو, اور دوسرا اس کی جانچ کی پدھتی کیا ہے, کس طرح کے ٹیسٹ ہوتے ہیں.
0: رائٹ, پہلی بات میں نے بتایا ایسے ہیلتھ چیک اپ میں کافی سمے رپورٹ میں آئے گی پروسٹیٹ بڑی ہوئی ہے, لیکن اس کا مطلب نہیں کہ وہ بڑی ہوئی پروسٹیٹ کے لیے یا انلارج پروسٹیٹ کے لیے ٹریٹمنٹ کی آوشکتا ہے
1: جی.
0: پروسٹیٹ کے لیے ہم تین چیزیں دیکھتے ہیں
1: جی,
0: ایک کینسر نہیں وہ ہم چیک کرتے ہیں, دوسری بات اس کے کارن کوئی کمپلیکیشنز یا کڈنی ڈیمیج نہیں ہو رہا ہے وہ ہم دیکھتے ہیں, اور تیسری بات کہ ان کے سمٹمز کے کارن پیشنٹ کو کتنی دقتیں ہوتی ہیں اس حساب سے ہم نرنے لیتے ہیں کہ ٹریٹمنٹ کی آوشکتا ہے یا آوشکتا نہیں ہے
1: جی جی.
0: سو جب رپورٹ دکھاتا ہے کہ انلارج پروسٹیٹ ہے, پیشنٹ میں کوئی سمٹمز نہیں ہو سکتے ہیں, وہ چیک اپ کیا اس لیے انلارج پروسٹیٹ کر کے وہ دکھا رہا ہے
1: جی,
0: ایسے پیشنٹ کو کوئی ٹریٹمنٹ کی آوشکتا نہیں ہے, لیکن تپاس کرنی ضروری ہے
1: جی جی.
0: سمٹمز جن کو پرابلم دیتے ہیں ان کو دو پرکار کے سمٹمز رہتے ہیں
1: جی,
0: ایک جسے ہم بولتے ہیں آبسٹرکٹیو سمٹمز اور وائڈنگ سمٹمز, جہاں یورین کرنے میں دقت, یورین کی دھار ویک ہونا, یورین کے لیے جور کرنا, یورین کے لیے بار بار جانا, اور دوسری جو ہے اسے ہم اسٹوریج سمٹمز کہتے ہیں. اس کے کارن جب یورینری بلیڈر پہ اثر ہوتا ہے تو کبھی کبھی پوری یورین نکلتی نہیں ہے, انفیکشن ہو سکتا ہے, اس کے کارن پیشنٹ کو بار بار یورین کے لیے جانا, کنٹرول کرنا ڈیفیکلٹ ہو جانا, یہ سب سمٹمز باہر آنے لگتے ہیں
1: جی جی.
0: لیکن یہ بھی سمجھنا ضروری ہے کہ یہ سب سمٹمز خالی انلارج پروسٹیٹ کے کارن یہ ایسی بات نہیں ہے, باقی روگوں کے کارن بھی ایسے سمٹمز آ سکتے ہیں
1: جی,
0: جیسے ڈائبٹیز, جہاں ڈائبٹیز کے کارن کافی لوگوں کو فریکوینسی آف یورین بڑھ جاتی ہے, نیورولوجیکل پرابلم جیسے پارکنسنز ڈیزیز جس کے کارن, یا پتھری بلیڈر میں رہی, سو یہ سب سمٹمز کے کافی کارن ہو سکتے ہیں. یہ سمٹمز ہوئے اس کا مطلب یہ نہیں کہ یہ خالی انلارج پروسٹیٹ کے کارن ہی ہوا ہے
1: جی جی جی.
0: اسی لیے ہم اب یہ سمٹمز کو ایل یو ٹی ایس یا لوور یورینری ٹریک سمٹمز کہتے ہیں
1: جی,
0: اور پھر جانچ کرنا ضروری ہے جاننے کے لیے کہ یہ پروسٹیٹ کے کارن ہے
1: جی,
0: یا اور کچھ کارن کے حساب سے یہ سمٹمز سے پیشنٹ پریشان ہے
1: جی جی. تو ٹیسٹ کس طرح کے ہوتے ہیں, مطلب بلڈ کے ذریعے ہوتا ہے یا پھر سونوگرافی یا کیا طریقہ ہے؟
0: رائٹ, سو پہلے تو ہسٹری کے حساب سے ہم دیکھتے ہیں کہ یہ سمٹمز کتنے باڈرسم ہے پیشنٹس کو
1: جی جی,
0: اس کا سکور رہتا ہے جس سے ہمیں آئیڈیا آتا ہے کہ سیویئرٹی سمٹم کے حساب سے کتنی ہے
1: جی.
0: بعد میں فزیکل ایگزامینیشن مہتو کا رہتا ہے کہ پروسٹیٹ ہم چیک کرتے ہیں کہ کتنی بڑی ہوئی ہے, اس میں کچھ چینجز کینسر کے فیل ہوتے ہیں کہ نہیں, یورین کی ٹیوب ویوستھت ہے کہ نہیں
1: جی,
0: بلیڈر کچھ بھرا ہوا نہیں ہے. سو نیکسٹ پارٹ از اے فزیکل ایگزامینیشن, دین وی ڈو लेबोरेटरी टेस्ट जैसे इनका हीमोग्लोबिन कैसा है, ब्लड शुगर कैसी है, सीरम क्रिएटिनिन जिसे पता चलता है कि इसके कारण दोनों किडनी पे प्रेशर आके क्रिएटिनिन बढ़ के किडनी तो डैमेज नहीं हो रही है, यूरिन टेस्ट करते हैं जानने के लिए कि उसमें इन्फेक्शन तो नहीं है, कभी कभी ब्लड तो नहीं जा रहा है, ये यूरिन टेस्ट से हम पता करते हैं। एक महत्व की टेस्ट है जिसे हम PSA या प्रोस्टेट स्पेसिफिक एंटीजन टेस्ट कहते हैं, यह ब्लड टेस्ट है
1: जी।
0: ये एक टेस्ट है जानने के लिए कि कैंसर की शक्यता है या नहीं है। जिनको ये नंबर या PSA का रिपोर्ट ज्यादा रहता है उनको प्रॉपर इवेल्युएशन की जरूरत रहती है
1: जी।
0: ये भी गलत मानना है कि एक बार PSA का नंबर ज्यादा आया मतलब कैंसर ही है
1: जी।
0: PSA बढ़ने के भी अलग अलग कारण हैं, कभी प्रोस्टेट बड़ी होने से, वहां इन्फेक्शन होने से, सूजन होने से, बट अगर PSA का नंबर ज्यादा है तो वो हिसाब से चेकअप करना जरूरी है।
1: बिल्कुल।
0: इसके बाद में हम सोनोग्राफी करते हैं
1: जी।
0: सोनोग्राफी करने का यही कारण है जानने के लिए कि इसके कारण कोई कॉम्प्लिकेशंस लाइक स्टोन्स या फिर उसके कारण किडनी पे प्रेशर तो नहीं है, ये सब चीजें हम सोनोग्राफी से पता करते हैं। ये भी पता चलता है कि पूरी यूरिन निकलती है या नहीं या अंदर यूरिन रह जाती है। सो ये सब चीजें हम सोनोग्राफी से पता करते हैं और साइज ऑफ द प्रोस्टेट पता चलती
1: जी,
0: है
1: जी।
0: ये भी जानना जरूरी है कि साइज के हिसाब से डर जाना जरूरी नहीं है।
1: ओके।
0: बड़ी प्रोस्टेट मतलब प्रॉब्लम होना ही चाहिए या ट्रीटमेंट लेनी ही चाहिए, ऐसी बात नहीं है। सो साइज इज इम्पोर्टेंट, लेकिन साइज के हिसाब से हम पूरी ट्रीटमेंट डिसाइड नहीं करते हैं
1: जी जी।
0: क्योंकि लोग जब देखते हैं रिपोर्ट में सोनोग्राफी में कि 100 ग्राम की प्रोस्टेट है, डर जाते हैं कि इतनी बड़ी प्रोस्टेट कल ऑपरेशन कर दीजिए। सो ये अगेन गलत बात है। खाली साइज के हिसाब से हम ट्रीटमेंट प्लान डिसाइड नहीं करते हैं।
1: बिल्कुल।
0: सो ये स्टैंडर्ड हम टेस्ट करके देखते हैं कि पेशेंट को कितनी तकलीफ है, प्रोस्टेट के कारण कोई कॉम्प्लिकेशंस है या नहीं, या कैंसर की शक्यता है कि नहीं। इस इवैल्यूएशन के बाद में वो वी कैन टेक अ डिसीजन कि आगे हमें क्या करना है।
1: जी, बहुत सही बातें आपने बताई हैं, बहुत सही जानकारी। और इसमें बहुत सारी गलतफहमियां लोगों को होती हैं कि प्रोस्टेट बढ़ा तो खुद ही टेंशन में आकर खुद ही तय कर लेते हैं। तो बेहतर है कि यूरोलॉजिस्ट के पास जाएं और उन्हें तय करने दें कि क्या करना है। अब हम यहां पर तय कर रहे हैं कि आपकी पसंद का कोई गाना आना चाहिए, बताइए कौन सा गाना सुनवाया।
0: जरूर, इस प्रोफेशन में भी हम मानते हैं कि हमेशा हमें ऊपर वाले के आशीर्वाद की जरूरत पड़ती है।
1: क्या बात है।
0: और लोगों के गुड विशेस की हमें हमेशा जरूरत पड़ती है। सो ऊपर वाले को याद करके, बहुत पुराना बहुत अच्छा गाना है, ए मालिक तेरे बंदे हम,
1: दो आंखें बारह हाथ,
0: दो आंखें बारह हाथ।
1: क्या बात है, सुनते हैं, बहुत ही बेहतरीन गाना चुना है।